तेरी उपमा तोहे बण आवे। धन गुरु अमरदास जी महाराज ऐसी बृद्ध मूर्ति हन जिन्हां दे जीवन दी छाप जगत नूं ए उपदेश देंदी है कि उम्र दे किसे भी हिस्से विच मनुख नूं निराश नहीं होना चाहिदा, चाहे शरीर बुढ़ा भी हो गया है, बिरध भी हो गया है, पर मनुख दे अंदर अगर उत्साह है, उमंग है, आशा है, तो बहुत वड्डे वड्डे कम उस अवस्था विच भी हो सकते ने जदकि अक्सर बुढ़े पिछलों की निराशा दे खड़ विच जा गिरदे ने। धन गुरु अमरदास जी महाराज का जन्म पिंड बासर के जिला अमृतसर माता लक्ष्मी जी दी कुखों पिता तेजभान दे घर विच होया। आप जी का जन्म विसाख सुदी 14-1526 विच होया। आप जी दी संतान मोहरी जी, मोहन जी ते दो पुत्रियां दानी जी, भानी जी, ए आप जी दा ग्रस्ती जीवन सी। बच्चियां देच, परिवार देच, घर ग्रस्ती देच आप जीवन इस ढंग दा बरतीत कर रहे सन जैसे के पानी देच रहिंदा होया कमल। लेकिन फिर भी एक धू अंदर बनी रहिंदी सी कि परम आनंद वो जो समाधि है वो नसीब होवे। कहिंदे ने आपने इसी इच्छा नु मुख रख के थां थां ते तीर्थां दा भी रटन कीता और अक्सर गाहे बगाहे हरिद्वार भी जांदे सन। एक दिन गंगा दे इशनान करके ठंड दे दिन सन रेत दे बैठे चरना नु पसार के पैर पसार के एक पांदा जो इल्मे निजूम देच माहिर सी ज्योतिषी सी लंघिया। उदी निगाह पसरे हुए चरना ते पै गई और उसने मत्था टेकया। धन गुरु अमरदास जी महाराज ने रोकया, आखिया ब्राह्मण देवता मैं ते खत्री हां, तू ब्राह्मण है, कुल करके जात करके तू उच्चा है, मैनू क्यों मत्था टेकया। तो ब्राह्मण हथ जोड़ के कहन लगा, महाराज थोड़े चरणा विच पदम है, ये पदम ते किसे ब्रह्म ज्ञानी दे चरणा विच होंदा है, ये पदम ते किसे पहुंची हुई रूह दे चरणा च होंदा है, थोड़े कदमां विच पदम। तां गुरु अमरदास जी महाराज बड़ी रूहानी मुस्कुराहट च कहन लगे, ब्राह्मण देवता मैं ते एक यात्री हां, बिल्कुल यात्री। वो ब्राह्मण कहन लगा, महाराज ये बीज अजे अंकुरित नहीं होएगा, होया ये होण वाला है, और जदों ये बीज अंकुरित होवे है मैनू भुलना नहीं, मैं थोड़े चरना च आवांगा, मैं थोड़े दर्शन करन लई फिर आवांगा। रब दी नेत गुरु अंगद देव जी महाराज दी पुत्री बीबी अमरो आप दे भतीजे नु व्याई गई। इस तरीके नाल गुरु अंगद देव जी महाराज दी बच्ची आप जी दी नू बनी। एक दिन बीबी अमरो साहिब श्री गुरु नानक देव जी महाराज दी बाणी चाटी नू रिड़कदे होया अलाप रही सी, पढ़ रही सी बड़े मधुर ढंग देच, बड़े मधुर वेग देच। बिरद बाबा गुरु अमरदास जी महाराज ने पूछ लिया, बेटा ये किस दे बचन पढ़ रही है, ये किस दी बाणी पढ़ रही है, बहुत खिच पाई है इसने मैनू। तां नूह राणी कहन लगी, बाबा ए बाणी धन गुरु अंगद देव जी महाराज दी है, दूसरे गुरु नानक और वो मेरे पिता ने रिश्ते देच
میرے پتا نے ہے تھڑے پتا نے نام ضرور سنیا سی اور ویاہ دے سمیچ کڑماچاریاں دا جیسے ملاپ ہوندا ہے اے وی ضرور ہویا لیکن کھچ تے آخر شبد تو پیندی ہے اگر کالیاں گھٹاواں سورج دے اگوں بھی آ جان تے ایک دفعہ پرتھوی تے اندکار ہو جاندا ہے اے گل وکھرا ہے کہ سورج دے وچ انیرا نہیں سورج وچ اندکار نہیں پر سورج دا چاننا سورج دا پرکاش صحیح مینے دھرتی تے پہنچ سکے کالیاں گھٹاواں روک تے کھڑی کر دیندیاں نے تو کڑما چاری رشتے داری شریکا چاری اور سماجک رشتے سنسار دیاں پرمپراواں اتنیاں نکیاں وڈیاں بدلیاں سن جنہاں دے چوں گرو امر داس جی مہاراج نو جھانکن دا موقع ہی نہ ملیا کہ گرو انگد دیو جی مہاراج وقت دے او روحانی سورج نے جو چاروں پاسے چاننا ونڈ رہے نے پر اج جد اس سورج دی ایک کرن کنا دے پئی شبد تے آخر کنا چی پئے گا اور سنیا اپنی نو رانی تو تاں درشنا لئی چل پئے شریک دے تے کڑما چاری ہے اور پھر آپ پتر والے نے بیٹے والے نے جدکہ گرو انگد دیو جی مہاراج پتری والے سن آخر بھارتی پرمپرا دے مطابق لڑکی والے اکثر اپنے آپ نو نرمانتا وچ رکھدے نے غریبی وچ رکھدے نے اور ہمیشہ لڑکے والے سوہ ابمان دے نال آندے نے مان تاڑ دے نال آندے نے پر اج کچھ روحانی دنیا دی جھلک نے الٹی گنگا چلا دیتی اج لڑکے والیاں دا سرپرست مکھی برد بابا امرداس گرو انگد دیو جی مہاراج دے درشنا لئی چلے ہے رشتے چ کڑما چاری ہے کھنڈور صاحب آ کے جد دیدار کیتے بھری سنگت وچ گرو انگد دیو جی مہاراج دے مخار بند تو جد امرتمئی بچن سنے تا جس ڈھنگ نال کہندے نے سر جھکدا ہے جھکایا نہیں جاندا سبھاو کی جھک گیا قدماں تے ڈگ پئے ڈنڈوت کیتی تے ہتھ جوڑ کے بینتی کیتی گردیو اس کڑما چاری دے رشتے نو میں ایک پاسے کردا میں اج تو آپ دا سیوک آپ دا سکھ اور واقعی آپ نے مینوں قبول کیتا ہے سیوک دے روپ وچ تاں ضرور کوئی سیوا وی بخشو میں سیوا وی کراں ہن اک تے برد شریر غالبن ستر تو اچھی ٹپی ہوئی اوستھا برد شریر پر اتشاہ بڑا ہے او منگ بڑ گیا گرو انگد دیو جی مہاراج نے ہاں کر دیتی ٹھیک ہے سیوک دے روپ تے تسی قبول سانو امرت ویلے اشنان کرا دیتا کرو روز دی سیوا ہن بیاسا ادھی رات نو اٹھ دے نے سر تے گاگر رکھ دے نے اور آپ جاندے نے پہلے سوئم اشنان کر دے نے پھر گاگر نو بیاسا دے جل نال بھر کے سر تے رکھ دے نے اے بھری ہوئی گاگر جد چک کے برد بابا گرو انگد دیو جی مہاراج دے مارگ تے چلدا ہے تے انج جاپدا ہے جویں ترلوکی دا بھار اس برد بابے نے چکیا ہویا ہے جویں سموہ سنسار دی ذمہ واری اس بابے نے چکی ہوئی ہے بعد دے چ واقعی آپ دے کردار راہیں آپ دے پرچار راہیں یہ سب کچھ پرگٹ بھی ہویا ہے اس سیوا آپ نے کوئی ایک دن نہیں کی تھی ایک مہینہ نہیں کی تھی ایک سال نہیں بلکہ 12 سال کی تھی
रोज अद्धी रात नू उठना है, ब्यासा ते पहुंचना है, अमृत वेले होंदे होंदे तक जल भर के लेना है और गालबन तिन कोदा पेंडा है, 6 किलोमीटर दा ए रस्ता है जो आप रोज तय कर देने जाना ते आना। आज किधरे ऐसा होया जद जान लगे अधी रात दा वकत रात हनेरी सी, आप एक चुलाहे दी खड्डी देज गिर गए। आवाज आई, खड़ाक आई, ता जुलाहे ने अपनी घरवाली नु आवाज मारी, देख बार कोई है, खड्डी दे खड़े च कोई गिरे है। ता जुलाही कहन लगी, अद्धी रात नु ओही अमरू निथावा होएगा, उस तो इलावा होर कौन होएगा। अद्धी रात नु ओही उठदा है, उसे दे सिर ते गागर आउंदी है, ओही भटकदा होया गिर गया होएगा, ओही अमरू निथावा। बुथेरिया नू इस सोचण दा मौका मिल गया कि बिरद शरीर है, शायद पुत्र नहीं रखदे, भतीजे नहीं रखदे, ताई ते शरीकां दे घर आके टिके ने, और सिर्फ टिके ही नहीं, ताई ते ब्यासा तो गागर जल्दी भर के लैंदे ने, दिन नू लकड़ां फाड़दे ने, तप्पड़ छाड़दे ने, लंगर बनाउण दी सेवा करदे ने, ये नौकरी करदे ने, ये गुलामी करदे ने, इना दा कोई था नहीं। पर चल तो गई गल खंडूर देच, अमरू ने थावा, अमरू ने थावा, अमरू ने थावा। ये बचन धन गुरु अंगद देव जी महाराज दे कदमच पहुंचे और आप दे कन्ना ने सुन के हैरानगी जताई, है अमरू ने थावा। जैसे अमरदास जी आए, कोल बिठाया, सिर ते हथ रख के कह लगे, गुरु अमरदास ने थावेयां दी थां, गुरु अमरदास ने माणियां दे माण, गुरु अमरदास ने ओटियां दी ओट, गुरु अमरदास ने आसरिया दे आसरे। इंज लगातार वर दे ही गए, वर दे ही गए, और ए वाकई स्पष्ट होया कि गुरु अमरदास निथावियां दी थां बने, निमाणियां दे माण बने, ने आसरिया दे आसरे बने, ने ओटियां दी ओट बने। आपने गुरगद्दी ते बैठदे ही सिख जगत दा पहला केंद्री तीर्थ आबाद कीता, बनाया गोविंदवाल, उत्थे बावली तैयार की थी। ए सिख जगत दा पहला तीर्थ है, उस दियां 84 पौड़ियां रखियां, इशनान दी महानता दसी, और उत्थे आपने लंगर दी जड़ी परंपरा तोरी, उस दे च वरण वंड खत्म कर दिती। आख्या मैं किसे जात पात नू नहीं मनदा और किसे वरण वंड नू भी नहीं मनदा। 80% इस देश दी आबादी जो शूदर कही जांदी सी, इस दे सारे किरती बंदे आ जांदे सन, लोहार, दरखान, धोबी, जुलाहे, चमार, मामार, कुमार, इस सारे लोग किरती शूद्र कहे जांदे सन। गुरु अमरदास जी महाराज ने अपने बूहे इना सारिया लई खोल दिते। अज तक धर्म मंदरां दे और विद्यालयां दे दरवाजे जो इना लई बंद सन खोल दिते, और आख्या कठे बैठ के इक्को ही पंगत देच लंगर छको, राणा रंग बराबरी कर दिते। गुरु अमरदास जी महाराज इस तरीके दे नाल गुरु नानक दे कलाम दा, गुरु नानक दी जोत दा अगाम प्रसार कर रहे ने। कहिंदे ने दर्शना दी लो अकबर दे अंदर भी पैदा होई। उस जमाने दा मुगल सम्राट, मुगले आजम अकबर, जो अक्सर मन दे साधु फकीरां दी संगत दी तलब रखदा सी, इच्छा भी रखदा सी, और ए इच्छा
ਕਿਸੇ ਘਾਟ ਦੇ ਕਾਰਨ ਕਰਕੇ ਪੈਦਾ ਹੋਈ। ਘਾਟ ਇਹ ਸੀ, ਅਧਕੜ ਜਿਹੀ ਉਮਰ ਹੋ ਗਈ, ਘਰ ਦੇ ਸੰਤਾਨ ਨਹੀਂ ਸੀ। ਤਾਂ ਕਿਸੇ ਨੇ ਕਿਹਾ, ਤੀਸਰੇ ਗੁਰੂ ਨਾਨਕ ਗੁਰੂ ਅਮਰਦਾਸ ਜੀ ਮਹਾਰਾਜ ਦੇ ਦਰ ਤੋਂ ਇਹ ਵਰ ਪ੍ਰਾਪਤ ਕਰੋ। ਗੁਰੂ ਅਮਰਦਾਸ ਜੀ ਮਹਾਰਾਜ ਨੇ ਸਿੱਖ ਸੰਗਤ ਨੂੰ ਹੁਕਮ ਕੀਤਾ ਹੋਇਆ ਸੀ, ਪਹਿਲੇ ਪੰਗਤ ਪਾਛੇ ਸੰਗਤ, ਜੋ ਪੰਗਤ ਵਿਚ ਬੈਠ ਕੇ ਪਹਿਲੇ ਲੰਗਰ ਪ੍ਰਸ਼ਾਦ ਛਕਣ ਨੂੰ ਤਿਆਰ ਨਹੀਂ, ਉਹਨੂੰ ਸੰਗਤ ਵਿਚ ਬੈਠ ਕੇ ਰੂਹਾਨੀ ਪ੍ਰਸ਼ਾਦ ਨਹੀਂ ਮਿਲੇਗਾ। ਇਹ ਆਪਨੇ ਇਸ ਵਾਸਤੇ ਕੀਤਾ ਕਿ ਵਰਨ ਵੰਡ ਤੇ ਜ਼ਾਤ ਪਾਤ ਦੀ ਪ੍ਰਥਾ ਨੂੰ ਖਤਮ ਕਰਨਾ ਸੀ। ਪਰ ਅੱਜ ਪਹੁੰਚ ਗਿਆ ਮੁਗਲੇ ਆਜ਼ਮ ਅਕਬਰ, ਤੇ ਜਦ ਚੋਬਦਾਰ ਭਜਿਆ ਹੋਇਆ ਗਿਆ ਤੇ ਹੱਥ ਜੋੜ ਕੇ ਬੇਨਤੀ ਕਰਨ ਲੱਗਾ ਧੰਨ ਗੁਰੂ ਅਮਰਦਾਸ ਜੀ ਮਹਾਰਾਜ ਨੂੰ, ਮੁਗਲੇ ਆਜ਼ਮ ਅਕਬਰ ਆਇਆ ਹੈ ਤੇ ਸਤਿਗੁਰਾਂ ਦੇ ਮੁਖਾਰ ਬਿੰਦ ਤੋਂ ਉਹੀ ਬਚਨ ਨਿਕਲੇ, ਪਹਿਲੇ ਪੰਗਤ ਪਾਛੇ ਸੰਗਤ, ਪਹਿਲੇ ਪੰਗਤ ਪਾਛੇ ਸੰਗਤ। ਚੋਬਦਾਰ ਇਸ਼ਾਰਾ ਸਮਝ ਗਏ। ਉਹ ਮੁਗਲ ਆਜ਼ਮ ਨੂੰ ਕਹਿਣ ਲਗਾ, ਪਹਿਲੇ ਆਪ ਨੂੰ ਪੰਗਤ ਵਿਚ ਬੈਠ ਕੇ ਲੰਗਰ ਛਕਣਾ ਪਏਗਾ, ਫਿਰ ਧੰਨ ਗੁਰੂ ਅਮਰਦਾਸ ਜੀ ਮਹਾਰਾਜ ਦੇ ਦਰਸ਼ਨ ਹੋਣਗੇ, ਫਿਰ ਸੰਗਤ ਵਿਚ ਪ੍ਰਭੂ ਦੀ ਬਾਣੀ ਔਰ ਈਸ਼ਵਰੀ ਉਪਦੇਸ਼ ਸੁਣਨ ਦਾ ਮੌਕਾ ਮਿਲੇਗਾ। ਬੈਠ ਗਏ ਪੰਗਤ ਵਿਚ ਅਕਬਰ।

یہ دس اندرے میں قابو چ کر لینا ہے، پنج وشیاں دا تے نام و نشان مٹ گیا ہے، واسنا کرودھ لوبھ موہ اہنکار انہاں دا نام و نشان ہی مٹ گیا ہے، یہ تے رہے ہی نہیں۔ ستر دوئے بھرے امرت سر، بکھ کو مار کڑا شریر وچ آیوروید دی پدھتی دے مطابق 72 موٹیاں ناڑاں نے، 72 جنہاں وچ خون وڈے روپ دے گردش کردا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں نوں ملدا ہے، لیکن مول روپ دے وچ وڈیاں ناڑاں اے 72 نے۔ بھگت جی کہہ رہے نے اے 72 ناڑاں انہاں وچ خون گردش نہیں کر رہا، امرت گردش کر رہا۔ میرا خون خون نہیں رہا، امرت ہو گیا، اور جد خون امرت ہو گیا تو بول امرتمئی ہو گئے۔ امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ، جے خون امرت ہو گیا تو درشٹی امرتمئی ہو جاندی ہے، بول امرتمئی ہو جاندے نے، روم روم دے چوں امرتیاں ترنگا نکل دیا نے۔ اسنو شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے، ایک پھول گر چاہے تو گلستان بن جائے، ان بوند گر چاہے تو طوفان بن جائے، ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے، ایک خون کے قطرے میں وہ تاثیر ہے، ایک قوم کی تواریخ کا عنوان بن جائے۔ ایک بوند خون دی، ایک قطرہ خون دا، جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا ہے، سمچی قوم دی تواریخ دا اتہاس دا سرلیکھ بن جاندا ہے، سرمور بن جاندا ہے، کھیڈ دے خون دی ہے۔ پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کر دیا نے، اور من دا اہی وے شریر نو پربھاوت کردا ہے، خون پربھاوت ہوندا ہے، پاون ہو جاندا ہے خون، پویتر ہو جاندا ہے خون۔ کہاوتاں تے خون دے سمبندھ وچ کئی نے، اس دا تے خون خون نہیں پانی ہو گیا، اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا، اس دے خون وچ کوئی گرماش نہیں، اس دے خون وچ کوئی لالی نہیں، پانی ہو گیا۔ ایک کہاوتاں بالکل صحیح ہیں، بالکل۔ عمر دے ودیاں اگر پریم ودے دیا ودے تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے، نفع ہو رہا ہے۔ پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے، کرودھ ودا جا رہا ہے تو جیون گھاٹے جا رہا ہے، زندگی اجائی جا رہی ہے۔ اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے، کیوں روز روز نویاں نویاں خواہشاں نویاں اچھاں، ہر نواں دن کسے نویں اچھا نو پیدا کردا ہے، پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں، نویاں پیدا ہو رہی ہیں۔ خواہشاں دا اے جماؤ، اچھاواں دا اے اکٹ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے، شکویاں نال بھر دیندا ہے، میری اے خواہش نہیں پوری ہوئی
शायद इस दा कारण फलां है, फलां है, फलां है। और इस तरह अधूरियां कामनावां, अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है। उठदे आं, बैठदे आं, चलदे आं, चिड़चिड़ापन, और यही चिड़चिड़ापन, एक क्रोध सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु का सिमरन हुंदा, ते प्रभु का सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने की बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तां फिर क्रोध वधदा रहिंदा है, वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा, खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु, सूरज बन के मैनू चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलियां नाल भरे होया है, गिलियां नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नूं भगवान दा रूप बना दिंदी है। हर वक्त गिलियां नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नूं शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नूं शैतान कहिंदे ने, शांतमई नूं भगवान कहिंदे ने। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी स्याणप चाहिए। थोड़ा सोच, तू छोटा सी, मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है। एक गोद दे चुके तेनु खिडांदी रही, एक कंधे दे उपर चुक के तेनु लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म, तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है। शुक्र तेरा, शुक्र तेरा। आज बुढ़ा हो गया, बिरद हो गया, पुत्र पानी दा गिलास ले आया, पोतरा थाली देच रोटी लेके आ गया। बिरद भया ऊपर साक सैन, मुख अपयायो बैठ को देन। बिरद हो गए, साक संगबंदी
तेरे मुंह दे ग्राहियां दे रहे, तेरे हाथ दे सब कुछ पकड़ा रहे ने। हे प्रभु इतों ही है, मात पिता सुत बंधप भाई, हुन सुत बनके पुत बनके पोतरा बनके तू मेरा मददगार बने हुए है। जद मैं छोटा सी तू मां बाप बनके मेरा मददगार बने आ, जद मैं बुढ़ा हो गया कमजोर हो गया पुत्र बनके जवान पोतरा बनके तू मेरा मददगार होया है। जरा सोचते सही, इस सोचनी निर्माण बना देगी, इस सोचनी धनवाद नाल भर देगी, इस सोचनी प्रार्थना नाल भर देगी। ऐसी हालत विच मनुख भगवान दा रूप हो जांदा है। पर गिले ने शिकवे ने मां ते गिले प्यो ते गिले पुत्र ते गिले पोतरियां ते गिले पड़ोसियां ते गिले शहर वासियां ते गिले सारे संसार ते गिले फिर रब ते गिरे। इतना प्रबल क्रोध शैतान दा रूप हो गया। क्रोधी भूल के भी नहीं सोचदा शायद मेरा ही कसूर है। और शांतमई मनुख कदी अपने संताप लई दूजे नु दोषी ठहरांदा ही नहीं। वो ते साफ कह देंदा है मुझ अवगुण सहनाई दोष, मेरा ही दोष है, मेरा ही कसूर है। ऐसी सोचनी निर्माण बना देंदी है दूजियां दा कसूर है, दूजियां दी ज्यादती है, ऐसा क्रोध नाल भर देंदी है। और क्रोध दी अगन जिथे बल रही है उथे हरी बनस्पति किथे, उथे फुल किथे, उथे फल किथे। असी वेखदे हां बहुत लू चल रही है, धुप पै रही है, भयंकर गर्मी है, फुल मुरझा जांदे ने नहीं खिड़दे, फुलां दे बूटे पैदा भी नहीं आंदे। पर बर्फ पै रही है, कक्कर पै रहे है, पानी जम रहे ने, सीत लहर चल रही है, कोमल फुलां दे बूटे नहीं पैदा आंदे, फुल नहीं खिड़दे। फुल उदों खिड़दे ने ना बहुती ठंड होवे ना बहुती गर्मी होवे। उस मौसम नू कहंदे ने मौसमे बहार, बसंत बहार, मौसमे बहार। फुल खिड़दे ने बहार विच, इतनी गर्मी है खिड़े लई मददगार हो रही है, ऐसी ठंड है खिड़े लई सहायक हो रही है। कक्कर ते बर्फ दी तरह जमया होया मनुख ठंडा कायर होंदा है, बुजदिल होंदा है, वो सच दे पक्ष दे च नहीं खड़ा हो सकदा, सच बोल नहीं सकदा, शहादत दे नहीं सकदा सच दी। पर बहुत गर्म मनुख जालम होंदा है, दुष्ट आंदा है, हर एक नूं पैरां दे थले लिताड़दा है, कुचलदा है। तो जिथे खून विच बहुत गर्मी है जीवन विच खेड़ा नहीं आंदा, जिथे बहुत ठंडक है उत्थे भी खेड़ा नहीं आंदा। जैसे कि असी बाहर देखदे हां जद बाहर जमीन ते लू चल रही है, धुप अग बरसा रही है, फुल नहीं खिड़दे। पर बाहर सीत लहर चल रही है, बर्फ पै रही है, फुल नहीं खिड़दे। महान संत कवि और धन गुरु गोविंद सिंह जी महाराज दे हजूरी कवि भाई साहब भाई नंदलाल इस दृश्य नूं अपने कीमती शब्दां विच बड़े सोहने ढंग नाल बयान करदे ने। असीं बहुत गर्म जोनां दे च लंघे आं, शेर है, चीता है, बगयाड़ है, बाज है, इल है, कौवे ने,
इस तरह दी बहुत गर्म जूनियां दे चो लंगे हैं, गर्म बनस्पति दे चो, गर्म सुभा दे पंछी, गर्म सुभा दे चो पाए, फिर ऐसे हैं चो भी लंगे हैं, बहुत ठंडे, बहुत ठंडे, लोमड़ी है, गिद्दड़ है, रेशम दे कीड़े ने, और इस तरह कुछ होर मासूम पंछी ने, बहुत ठंडे, बहुत ठंडे, कोई भी चावे हमला कर देवे, बहुत गर्म, बहुत गर्म, हर एक ते हर हमला करना और हर वक्त हमला करना, इस तरह दिया जोना दे चो लंग चुके हैं। भाई साहब कहने ने हुण ते मनुखा जन्म दी बहार आई है, ए मानुष तन, ए मनुखी जिंदगी, ए ते बहार है, ते जद बहार है तो फिर मनुख जिमें बहार दे फुल खिड़ देने, तुम भी खिड़ जा, तुम मुरझा ना, तुम कुमला ना, तू खिड़। बड़े सुंदर बोलने हैं।

0: 하루 하루 하래.
1: 문우크디냐 문야디 뭘 검소리냐 대초 바르벌 검소리 아흥가르 아흥 매하 매하 매하 진네 지르탁 에 매랜디에 ये अहम भाव रहता है उतने चिर तक ही जन्म ते मरण चलता रहता है चलता रहता है। ये जन्म ते मरण दा मूल है, ये जन्म ते मरण दा कारण है। धन गुरु नानक देव जी महाराज दा फरमान होमें एहा जात है, हमें कर्म कमाए हमें ए ही बंदना फिर जो नहीं पाए। हमें दा स्वभाव है, मनुख जितने भी कर्म करता है अहंकार आशत, चाहे वो कर्म धार्मिक ने, चाहे वो कर्म सामाजिक ने, चाहे वो कर्म राजनैतिक ने, अहं मूल है, अहं मिश्रित हो जाता है हर कर्म में। और वो कर्म जो अहं आश्रित है जन्म का कारण बनता है, जन्म मरण का कारण बनता है, और वो अहं का बंधन फिर जन्म फिर मरण फिर जन्म फिर मरण, इस तरह अहं जन्म ते मरण दी बहुत ही लंबी यात्रा दे च पा देंदा है, बहुत लंबे गेट दे च पा जांदा है। धन गुरु अर्जन देव जी महाराज फरमान कर रहे ने, हे जन्म मरण मूलं अहंकारं पापात्मा, हे पाप आत्मा अहंकार, तू जन्म ते मरण दा मूल है। वख वख जीवां देच अपने अपने दोष पाए जांदे ने। जैसे असी वेखदे हां हाथी विच काम रोग प्रधान है, और पतंगे विच दृष्टि रोग, मच्छी देच रसना दा रोग, और इसे तरीके नाल भौरे देच नासका दा रोग। होमे रोग मानुख को दीना, काम रोग मैं गल बस कीना, दृष्ट रोग पच मुए पतंगा, नाद रोग खप गहे कुरंगा, हिरन्नो नाद दा कन्ना दा रोग। जो जो दिसे सो सो रोगी, रोग रहत मेरा सतगुरु जोगी। ए रोग बंधन दा कारण बनदे ने, ए रोग दुख दा कारण बनदे ने, और मनुख दे सारे दुखां दा मूल कारण अहंग अहंकार। अहंकार किधरे अस्थूल रूप धारण करता है, किधरे सूक्ष्म रूप, किधरे पदार्थां दा अहंकार, किधरे धार्मिक कर्म जो परमात्मा दे प्रति कीते गए ने उस दा अहंकार, किधरे इस जीवन दा अहंकार, किधरे उस परम जीवन दी प्राप्ति दे जो साधन ने उना दा अहंकार। मूल रूप देच ए अस्थूल अहंकार धन आश्रित होंदा है, जोवन जवानी स्वप्न दे आधार ते खड़ा होंदा है, और शक्ति सता ताकत इस ते आधार ते खड़ा होंदा है। जोवन धन प्रभता के मद में اہنس رہے دیوانہ دن رات پاگل دی طرح گھوم رہا ہے جوبن دی مستی وچ دھن دی مستی وچ اور ستا دی مستی وچ دھن جیب دے چوے یا من دی سوچنی دے چوے جوبن ونت ہوے یا جوبن دی چاہ من دے چوے ستا دھاری ہوے یا ستا دا چنتن اندر چلدا ہوے دوہاں حالتاں وچ پاگل ہو جاندا ہے ستا پاگل کر دیندی ہے ستا دا چنتن بھی پگلا دیندا ہے جوبن پاگل پندی سیما تک لے جاندا ہے پر جوبن دا چنتن بھی پاگلوں والی حالت بنائی رکھتا ہے اسی طریقے نال دھن دھن جیب دے چ ہے دھن گھر دے چ ہے یا دھن سوچاں دے چ ہے وچاراں دے چ ہے منکھ تے پاگل ہوئے گا اس دا بہت وڈا پاگل پن دھن آشرت ہے جوبن آشرت ہے اور ستا آشرت ہے تدی پادشاہ فرمان کر رہے نے جوبن دھن پربتا کے مد میں اہنس رہے دیوانا دن رات پاگل ہویا پھردا ہے اسے وچ اہنکاری اپنے آپ نو مہان سمجھدا ہے دوسرے نو تچھ سمجھدا ہے آپس کو دی رگ کر مانے اورن کو لگ مات منسا باچا کرمنا میں دیکھے دوزک جات ہر ایک نو چھوٹا سمجھدا ہے چاہے اگلا مہان ہوے چاہے سوئم تچھ ہوے اپنے آپ نو مہان سمجھدا ہے اچا سمجھدا ہے سب تو اچا سمجھدا ہے ایرانی صوفی سنت حافظ فرمان کر دینے در محفلے کے خورشید اندر شمار ذراست جس دی محفل دے خورشید اے سورج ایک ذرہ ہے ایک نکا جیا ریت دا ذرہ ہے در محفلے کے خورشید اندر شمار ذراست خود را بزرگ دینم شرط ادب نواشد اس محفل دے تو اپنے آپ نو آکھے میں وڈا میں وڈا میں مہان ہاں جتھے سورج بھی ایک نکے جیاں ذرے ورگا ہے اس دی بھی کوئی اوقات نہیں پر منک دی بھل منک دا اگیان اور جتنا پربل اگیانی ہوئے گا اتنا اہنکاری ہوئے گا ایک اردو دا مہان شاعر اس نو ایک ہور ڈھنگ نال وی بیان کر دینے علم کے جہول سے بہتر ہے جہول کا علم میں نے یہ درس پایا اپنی بصیرت سے گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان علم دی جہالت نالوں چنگا ہے جہالت دا علم اگر تھوڑا بہت کچھ سمجھے ہے عالم ہویا ہے ودوان ہویا ہے اور کئی گنا اس تو ود اہنکار نال بھر گیا ہے تو اہنکار اس گل دا ثبوت ہے جو علم ہے او عمل دچ نہیں اور اے اہنکار مورکھتا تے کھڑا ہے علم کے جہول سے بہتر ہے جہول کا علم گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان اہنکار اگیان تے کھڑا ہوندا ہے گیانی بھی اگیانی سمجھو اگر अहंकारी है। भगत सरमौर श्री रविदास जी महाराज बड़ा सुंदर फरमान कर रहे हैं,
0: हम बड़े कव कुलीन हम पंडित, हम जोगी सन्यासी ज्ञानी गुणी सूर हम दाते, ए बुद्ध कभै ननासी कह रविदास सभै नहीं समझसे भूल परे जैसे बोरे।
1: इति सारे भूल के पागल होए फिर देने, कौन हम बड़ कव, मैं बहुत वड्डा कवि, मैं बहुत वड्डा कवि, मेरी कविता महान, बस यही जहालत ले फिर दिए। कुलीन हम पंडित, मेरी कुल बहुत उच्ची तो मैं उच्चा, मैं पंडित इस वास्ते मैं महान। हम बड़ कव कुलीन हम पंडित, हम जोगी सन्यासी, मैं बहुत वड्डा जोगी इस वास्ते मैं बहुत वड्डा, मैं बहुत वड्डा सन्यासी इस वास्ते मैं बहुत वड्डा, मैं बहुत वड्डा ज्ञानी इस वास्ते मैं बहुत वड्डा, ज्ञानी गुणी सूर हम दाते, ए बुद्ध कवे नानासी, मैं बहुत वड्डा सूरवीर, मैं बहुत वड्डा दानी। कहिंदे ने अहंकार अक्सर गुणा ते ही खड़ा होंदा है और गुणवान ही ज्यादा अहंकारी होंदा है, क्योंकि औगुणा दे आसरे ते अहंकार नू अस्थूल रूप धारण दा मौका नहीं मिलदा। एक गल वखरी है कि मूरख गुण ना होंदे आया भी अहंकार विच जलदा है, पर उसका अहंकार इतना बोझल नहीं आता, उसनों इतना बोझल नहीं करता। यह गल वखरी है कि वह अहंकार मूर्खता ते खड़ा है, अवगुणा ते खड़ा है। नानक ते नर असल खर जो बिन गुण गर्व करंद, इक ना नाद ना वेद। इकद नू न किसी प्रकार की विद्या, न संगीत का ज्ञान, गे रस रस कस ना जानन, इक ना सुरत न सिद्ध अक्कल सिर, अक्षर का भयो न लहन, अक्षर का कोई बोध नहीं, अकल दे तल ते जी नहीं रहा, संगीत का कोई बोध नहीं, किसी धर्म ग्रंथ का कोई ज्ञान नहीं, लेकिन फिर भी अहंकार नानक ते नर असल खर जो बिन गुण गर्व करंद, असली खोते ने अहंकार भी पंड चुकी फिर देने। पर बड़ा परबल अस्थूल अहंकार, प्रगट अहंकार ते गुणा ते ही खड़ा होंदा है, और अहंकारी दियां अखां, अहंकारी दा मस्तक, अहंकारी दी चाल स्पष्ट रूप देच अहंकार दी प्रदर्शनी कर दी है। भगत कबीर कहंदे ने चलत कत टेडे टेडे, अहंकारी सीधा चल ही नहीं सकता, अगर सीधा चले तो उसकी चाल दा पता नहीं चलता, टेढ़ा चलता है ताकि लोगां दियां निगाहां मेरे ते आवन। निर्माण मनुख चाहता है मैं परमात्मा दी निगाह थले आ जावा, अहंकारी चाहता है सारियां दियां निगाहां मेरे ते आवन, सब मैनू ही देखन। चलत कत टेडे टेडे अस्त चरम बिस्टा के मुंदे, दुर्गंध ही के बेडे तू है कि हड्डियां हड्डियां दे चढ़े होया मांस, मांस दे चढ़ी हुई चर्बी और चर्बी दे लिपटी हुई खलड़ी, और की है तू हड्डियां दा मान, जोबन जवानी दा मान, हड्डियां दा मान, मांस दा मान, मिंज दा मान और खलड़ी दा मान। इस तो इलावा और है कि एक आया ते इतनी नापाक है, कोई भी पवित्र चीज इस नल छू जाए मैली हो जाती है। और इस काया दा अहंकार धन गुरु अर्जन देव जी महाराज फरमान कर देने, कर्पूर पहुप सुगंधा परस मानक देहं मलिन, मजारुदर दुर्गंधा नानक अथ गर्वेण अज्ञानड़ो। कपूर ते चंदन जैसियां, फुलना जैसियां पवित्र वस्तुआं मनुख

ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣ ਹਾਰ ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਇਲਾਵਾ ਅਹੰਕਾਰ ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ, ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼, ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਹੈ, ਮਾਹੌਲ ਦਾ, ਵਾਤਾਵਰਣ ਦਾ, ਸਮੇਂ ਦਾ, ਮੌਸਮ ਦਾ, ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ। ਇੱਕ ਘਰ ਵਿੱਚ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ, ਲਾਸ਼ ਪਈ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ, ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ, ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਦੇ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ, ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ, ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ। ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ, ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ, ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ, ਇੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ। ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ, ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ, ਸੁੰਦਰ ਬਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ, ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ, ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ। ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ, ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ। ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ, ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ, ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ। ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ, ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ, ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਖੁਸ਼ੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ, ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਕੋਈ ਸੰਗਤ ਹੈ, ਸਤਸੰਗਤ ਹੈ, ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ। ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ, ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ, ਤਾਂ ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ। ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ, ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ, ਉੱਦਮ ਕਰਦੇ ਹਾਂ। ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ, ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ, ਜਿੱਥੇ ਮਨ ਢੈਂਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ, ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ। ਤੋ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ। ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहते हैं ऐसा होवे कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता होवे। ऐसे दौर दे मनुख अपने मन नूं किस तरह बचावे? इकबाल ने भी कह दिता है, दरम्याने कारे दरिया तख्ता बदम करदा अमी, बाज नी गोयन के दामन तरमकुन होशियार वास। तू लकड़ दे तख्ते नाल मैनू रस्या नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं डुबना भिजी ना गिला ना होवे तो मैं किस तरह बचावा, अपने आप नु किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनु साडे देश दे ऋषि मुनिया ने नाम दिता है कल युग। ते कल युग नु गुरु नानक कहंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचने वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के वेचण वालिया नूं कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने इह युग कलाल है, इह युग ही कलाल है, इह कल युग ही कलाल है। अगर इह कलाल है तो फिर इह किहड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है? धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है इसका सिरलेख इंज है, सलोक मरदाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मरदाना पर यह शब्द मरदाने के प्रति उच्चारण किया है, जो गुरु नानक देव जी महाराज का साथी सी, देखण नूं ते विचारिए सेवक से शिष्य से, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मरदाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इत्थे बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नूं बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नूं भाई साहब करके बुलांदे हां। मरदाने नूं सतगुर भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं आउंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुके फिरदा है, और हर मनुख बुरके देच है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता है और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा है। पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैन भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, इह ते अपना है। अगर मनुख कुछ छुपाण दी कोशिश कर रहा है तो इसका छुपाना ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانہ ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، خدا جی کردا ہے اپنا سینہ بھی چیر کے ایدے اگوں رکھ دے، لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے کدھرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، یہ کدھرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پئے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا۔ ہمیشہ زخماں تے پٹی بننے دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھاں چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نوں ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے تو لکانا پیندا ہے۔ جو کچھ بھی لکانا چاہندے ہاں چھپانا چاہندے ہاں، اتنی گل تے سپشٹ ہے ٹھیک نہیں ہوئے گا۔ گندگی نو ڈھکن دی لوڑ ہے، بشٹا نو ڈھکن دی لوڑ ہے، پھلاں دے تے چادر پان دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہویا ہے، اور ڈھکیا ہونا اس گل دا ثبوت ہے گناہگار ہے، گناہ نو ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا دے ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوب دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دینا۔ گندگی تے چدر پائی ہے، چدر دے چوں بھی بدبو باہر آ گئی ہے، چدر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے نے، حالانکہ یگ نے اپنے آپ نو ڈھکے ہے، بہت ڈھکے ہے، بڑا ڈھکے ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگے ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دے بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے نانگے سادھو، ننگے سادھو۔ سادھو ہون دی پہچان ننگا ہے، ایدے کول ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں، اس دا یہ مطلب نہیں کہ ایدے کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نوں اے ڈھکے، پھل ننگے ہی ٹھیک رہندے نے۔ پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم ودے گئے، پٹیاں بھی ودیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دے تے پٹیاں بنی ہوئیاں نے۔ حقیقت اے ہے، ہماں تن داغ دار شدم، پمبا کجا کجا نے ہم۔ یہ صوفی سنت کہندا ہے روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھاں تے پٹی بننا، تے جی میں پٹیاں اتنیاں بنا روم روم دیتے تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے نے میں تے وسماد ہو جانا، پشو ننگے ہی گھوم رہے نے، انہاں دی نگنتا لوب دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए कपड़े वद्दे गए सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है निर्दोष है हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नु असी कह देने आ बड़ा नंगा मनुख है इते बड़ा नंगा है। कमाल दी गल एक दौर ऐसा लंघिया इते बहुत गुनाहगार है सब कुछ ढक के रखे ढकया होया है। परिभाषा बदल गई इते बहुत नंगा है इते बहुत नंगा है। वक्त दा तकाजा समय दा प्रभाव। तो ए शब्द धन गुरु नानक देव जी महाराज ने मर्दाने दे प्रति उच्चारण कीता है। कल कलवाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब। कबाब नाल शराब जुड़ गई शराब नाल कबाब जुड़ गया। ऐसा क्यों? शराब और हलवा इंज नहीं कहंदे। शराब और मिठाई ऐसा नहीं कहंदे। शराब और रोटी ऐसा नहीं कहंदे। शराब और अंब ऐसा नहीं कहंदे। शराब और कबाब लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना होंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध शराब और दही शराब और घी ऐसा नहीं कहंदे। जबकि सारिया चीजा खाण वाली शराब और कबाब। कबाब नो शराब चाहिदी है शराबी नो कबाब चाहिदा है। इना दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने कबाब दी गल कर रहे ने। खाना है कबाब जरूर खा पर जिस तरह दा ढंग मैं तेनू बनाण दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी पर जेडी मैं बनाण दा ढंग तेनू दसदा ओ पी। बन शराबी बन कबाबी। ऐसा शराबी ऐसा कबाबी कि परमात्मा भी तेनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नो मैं खाना कहा जांदा सी। अज ते खेड़ी कुछ होर हो गई सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है। कल कल वाली काम मद इसदे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज हे प्रभु तू जगत दा स्वामी असी इस युग दे कामी तो तालमेल किस तरह बैठे। एक दौर ऐसा भी लंघे है हर पासे धर्म दी प्रदर्शनी सी धर्म दी नुमाइश सी। बाहरों भी डुल डुल के धर्म पैंदा सी। गल दे च माल है हत्थां च माल है घर दे च मालां लटकियां हुईयां ने ग्रंथ पए ने तमाम धार्मिक साजो समान नाल घर सजे हुए ने। और घर विच भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है धर्मशाला है। दौर बदलिया घर विच बार बन गई घर विच बोतलां आ गई घर विच वैश्याले बन गए। हैरानगी दी गल पहले घर मंदर सन घरम धर्मशाल सन हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ही ने। भ्रष्टाचार दे अड्डे ने दुराचार दे अड्डे ने
دور بدلے ہے سمے دا پرواہ مہاراج کہندے نے کلال ہے اے یگ اور اے بنا رہا ہے کام دی شراب زیادہ چرچا اسے دی ہے زیادہ یہی دیکھا جا رہا ہے ٹی وی تے اخباراں وچ اشتہاراں وچ طرح طرح دے میگزین طرح طرح دے گندے ناول جنسیات نال بھریاں ہیاں کہانیاں ہر پاسوں اجاگر کام دی پردرشنی کام دی نمائش آخر منخ کل جو کچھ ہوے گا اسے دی پردرشنی کرے گا آخر منخ کل جو کچھ ہے وہی باہر پرگٹ کرے گا کام ہی کام جیون دی ایک وقتی لوڑ ہو سکتا ہے کام جیون نہیں ہو سکتا لوڑ کتئی جیون نہیں ہوندی اسنو جس آلمانہ ڈھنگ نال دھن گرو ارجن دیو جی مہاراج نے بیان کیتا ہے آپ دے سامنے رکھا پنکج فاتے پنک محمد گنفیا انگ سنگ ارجائے بسرتے سمفیا پنکج پنک کہندے نے چکڑ نو پنکج پنک دے چو جمیا چکڑ دے چو پیدا ہویا پنکج پنک نے جنم دیتا ہے چکڑ نے جنم دیتا ہے پنکج تو چکڑ کس نو جنم دیندا ہے چکڑ ایک چوٹی دے پھل نو جنم دیندا ہے جس نو کمل کہندے نے جس نو سورب کہندے نے جس نو کنج کہندے نے جنو پدم کہندے نے جنو سارنگ کہندے نے جس نو بارج کہندے نے دھارم گرنتھاں دے غالباً اس دے 18 نام نے اور یہ دھرم دا پرتیک ہے اگر کوئی دھارمک منوکھ ہے تو کہہ دیتا جاندہ ہے تے کمل دی طرح بھارت دے مندران دے گمبد کمل نے بودھ بھکشو جد سویرے سویرے بھکشا لئی چل دے نے حد دے کمل دی پنکھڑی لے کے تاکہ احساس رہے وچر رہے ہیں بازار دے گلیاں دے کمل دی طرح رہنا ہے ڈبنا بھی نہیں بھیجنا بھی نہیں مہاراج کہندے پنکج فاتے پنک جو پنک تو جمیا سی چکڑ تو جمیا سی مہاراج کہندے چکڑی چی پھس کے رہ گیا پنکج فاتے پنک پنکج پنک دے چ پھس کے رہ گیا کدی ایسا ہوندا ہے سروور دا پانی سکن لگ پیندا ہے تے باہر دے جل جھرنے جو اس وچ آ رہے سن وہ اورد ہو جاندے نے رک جاندے نے پانی نیواں ہون لگ پیندا ہے اور اتنا نیواں کہ چکر دکھائی دین لگ پیندا ہے اور وہ کمل جو بہت اوپر اٹھایا ہویا سی چکر دے نیڑے چلا گیا پانی دے آسرے تے بہت اچا اٹھیا سی بہت اچا اٹھیا سی نیواں چلا گیا تھلے چلا گیا لیکن اچانک زور دی بارش ہو گئی چاروں پاسیں دا جل جھرنا جھرنیاں دا روپ دھارن کر سروور دی طرف آیا اور سروور بڑی تیزی نال بھرن لگ پیا جتنی تیزی نال پانی اچھا ہو رہا ہے اتنی تیزی نال کمل اٹھ نہ سکیا جتنی گتی نال پانی اوپر اٹھ رہا ہے یہ گتی کمل اپنی بنا نہ سکیا ہویا کہ پانی اوپر چلا گیا کمل تھلے چلا گیا چکڑ تو جمیا پھر چکڑ دے پھس گیا پنکج فاتے پنک محمد گنفیا انگ سنگ ارجائے بسرتے سمفیا ایسا چکڑ دے الجھے ہے اپنی سگند ہی بھول گیا اپنا سوپن ہی بھول گیا چکڑ تو جمیا سی ہوں اپنے آپ چکڑ ہی سمجھ بیٹھا جنم کام تو ہے اگر جیون بھی کام بن جائے تو چکڑ تو جمیا یہ کمل چکڑ وچ لین ہو گیا چکڑ چکڑ ہی بن کے رہ گیا
چکڑ کمل نہیں ہو سکیا، کام رام ہو جائے تو چکڑ کمل بن گیا، کام صرف کام ہی رہ جائے تو کمل چکڑ وچ پھس کے رہ گیا۔ یہ ادارن بڑا سندر دھن گرو ارجن دیو جی مہاراج نے دیتا ہے، کام تو جمیا اے جیو کام دے چ ہی پھس کے رہ گیا، چاروں پاسے اج ناٹک فلما میگزین اشتہاری دنیا اخباری دنیا ٹی وی دی دنیا ریڈیو دی دنیا سماجک دنیا راجنیتک دنیا ہتا کہ